0: आवाज़ें ताजिक आकाशवाणी आपका स्वागत है हमारे प्रसारण में। रेडियो आवाज़ें ताजिक 4 बजे दुशंबे नगर और साढ़े 4 बजे भारतीय समय के अनुसार एक घंटे के जारी प्रसारण हो जाता है। आप हमारे प्रसारण में ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक, इतिहास और जीवन के बारे में दिलचस्प टिप्पणियाँ आठ भाषाओं ताजिकी, दारी, फारसी, रूसी, उज़्बेकी, हिंदी, अरबी और अंग्रेजी में सुन सकते हैं।
1: नमस्ते प्यारे सुनने वालों, रेडियो आवाज ताजी की हिंदी भाग की जारी है और आपका स्वागत है। हमारे प्रसारण में आप सुन सकते हैं स्थायी और विदेशी समाचार, ताजिकिस्तान के नैतिक, सांस्कृतिक, सामाजिक जीवन के बारे में दिलचस्प बयान, विश्लेषण, विशेषज्ञों से बातचीत। आज की जिम्मेदारियां में इस प्रोग्राम के दीते रामजोर प्रोड्यूसर शेर अली वाली शेर आपका समाचार भाग में स्वागत करते हैं और हम मुख्य खबरों से शुरू करेंगे। इस घंटे की मुख्य खबरें। विश्व बैंक का प्रतिनिधिमंडल दुशांबे में चौथा अंतर्राष्ट्रीय उच्च जल सम्मेलन में भाग ले रहा है। ताजिकिस्तान और पाकिस्तान के बीच जल संसाधन प्रबंधन के क्षेत्रों में द्विपक्षीय सहयोग पर चर्चा की गई। ताजिकिस्तान के राजदूत ने कोरिया मध्य एशिया सहयोग मंच के सचिवालय के कार्यकारी निदेशक से मुलाकात की। ये और दूसरी खबरें हमारी इस घंटे में। विश्व बैंक के प्रतिनिधि मंडल ने जल सतत विकास के लिए अंतर्राष्ट्रीय कार्यदशक 2018-2028 पर आयोजित चौथे उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन में भाग लेने के लिए अपनी तैयारी व्यक्त की है। इस वर्ष 25-28 मई को दुशांबे में आयोजित होगा। ये जानकारी ताजिकिस्तान गणराज्य के ऊर्जा और जल संसाधन मंत्रालय ने दी है। ऊर्जा और जल संसाधन मंत्री दलेर जुमा ने विश्व बैंक के प्रतिनिधि मंडल से मुलाकात की, जिसका नेतृत्व यूरोप और मध्य एशिया क्षेत्र में सतत विकास के लिए विश्व बैंक के क्षेत्रीय निदेशक समी वाहबाग कर रहे थे। बातचीत के दौरान जल क्षेत्र में ताजिकिस्तान की वैश्विक पहलों को आगे बढ़ाने में अंतर्राष्ट्रीय साझेदारों के योगदान को महत्वपूर्ण बताया गया। दोनों पक्षों ने सतत विकास के लक्ष्यों को लागू करने तथा जलवायु परिवर्तन के प्रभावों के अनुरूप अनुकूलन के लिए सहयोग को और मजबूत करने के महत्व पर जोर दिया। दलेर जुमा ने विश्व बैंक के प्रतिनिधिमंडल को जल के लिए सतत विकास हेतु अंतर्राष्ट्रीय कार्य दशक 2018-2028 पर आयोजित चौथे उच्च स्तरीय अंतर्राष्ट्रीय सम्मेलन में सक्रिय भागीदारों के लिए आमंत्रित किया। ये सम्मेलन जल क्षेत्र में वैश्विक सहयोग और सतत विकास लक्ष्यों की प्राप्ति को आगे बढ़ाने के उद्देश्य से आयोजित किया जा रहा है। इस्लामिक रिपब्लिक ऑफ पाकिस्तान में ताजिकिस्तान गणराज्य के राजदूत यूसुफ शरीफ जोदा ने पाकिस्तान जल संसाधन अनुसंधान परिषद की महानिदेशक हफीजा रशीद से मुलाकात की। पाकिस्तान के इस्लामिक गणराज्य में ताजिकिस्तान गणराज्य का दूतावास के अनुसार बैठक के दौरान दोनों पक्षों ने ताजिकिस्तान और पाकिस्तान के बीच जल संसाधन प्रबंधन, जल गुणवत्ता सुधार, वैज्ञानिक अनुसंधान तथा क्षेत्रीय विशेषज्ञों के अनुभवों के आदान प्रदान से संबंधित द्विपक्षीय सहयोग के विस्तार पर चर्चा की। साथ ही संस्थागत सहयोग को मजबूत करने और संयुक्त वैज्ञानिक एवं अनुसंधान परियोजनाओं के विकास के महत्व पर भी जोर दिया गया। यूसुफ शरीफ जोदा ने डॉक्टर हफीजा रशीद को सतत विकास के लिए जल अंतर्राष्ट्रीय कार्य दशक 2018-2028 पर आयोजित चौथे उच्च स्तरीय सम्मेलन में भाग लेने के लिए आमंत्रित किया है। ये सम्मेलन 25-28 मई 2026 तक दुशांबे में आयोजित होगा। दोनों पक्षों ने विश्वास व्यक्त किया कि इस बैठक के परिणाम जल क्षेत्र में द्विपक्षीय सहयोग को और मजबूत करने तथा प्राकृतिक संसाधनों के सतत विकास को बढ़ावा देने में सहायक सिद्ध होंगे। कोरिया गणराज्य में ताजिकिस्तान गणराज्य के राजदूत सलोहिद्दीन किरोम ने कोरियाई मध्य एशिया सहयोग मंच के नव نیوگ سچیوالای که کوریا فاوندیشن کارکاری ندیشا که اپادیاش کیم یون گو که سات ملاقات که کوریا گنر جامی تشکیستان گنر جا که دوتاوست که نصار ملاقات که دوران مدی ایشا اور کوریا گنر جا که مادل که دانچه که بیتر تشکیستان اور کوریا که بیر سیو که آشا جانا ویشایون پر چرچا کی گئی. دوشنبه جلس پراکریا تاجکستان کے لیے یہ متوپورن اوسر پردان کرتی ہے کہ وہ ویشوک جل ایجنڈا میں ایک پہل کرتا اور اگرانی دیش کے روپ میں اپنی ستھتی کو اور مضبوط کرتا ہے. مہامہیم امولی رامو کے نیتریت میں تاجکستان نہ کیول انتراشی ستر پر جل سمبندھی مدوں کا پہل کرتا بنا ہے بلکہ دنیا کے دیشوں کے بیچ سنواد کا پل بھی بن رہا ہے. انتراشی دشک ستت وکاس کے لیے جل 2018-2028 پر چوتھے اچ استری انتراشی سمیلن کے سچیوالے کے سدسیہ رستم عبداللہیف کے انوسار دوشنبے کا چوتھا جل سمیلن ایسی سمائے میں آیوجت ہو رہا ہے جب جلوایو پریورتن کے کارن گلیشیئروں کا پگھلنا تیز ہو گیا ہے اور جل سنسادنوں کی دیرگا کالی ستھرتا خطرے میں پڑ گئی ہے. ایسی پرستھتیوں میں اس سمیلن کا وشیش مہتو ہے کیونکہ اس میں جل سرکشا گلیشیئروں کی رکشا جل سنسادنوں پر جلوایو پریورتن کے پربھاو تتھا دیشوں کے انکولن کشمتا جیسی مہتوپورن وشیوں پر اچ استر پر اور ایک سماویشی مانچ کے تحت چرچا کی جائے گی. ایک اور دوشنبے کا چوتھا جل سمیلن انتراشی سمودائے کو یہ افسر پردان کرتا ہے کہ وہ تجکیسان کے ویشوی پہلوں جیسے گلیشیئر سنرکشان کا انتراشی ورش 2025 اور وش گلیشیئروں کے دیواس کو تہوس کاریوں میں بدلتے ہوئے سوچا جل سروتوں کی سرکشا کے لیے نئی پرتیبدھتائیں سویکار کرے. دوسری اور یہ سمیلن دیشوں انتراشی سنگٹھنوں ویگیانی سمودایوں اور نجی کشیتر کے بیچ سہیوگ کو مضبوط کرنے کے لیے ایک سمنوائے کیندر کے روپ میں کاریہ کرتا ہے تتھا جل کوٹنیتی کو جلوایو سنکٹ کے پرتی ساموہک پرتیکریا کے ایک مہتوپورن سادھن میں پریورتت کرتا ہے. پیارے سننے والوں یہ تھے سمائے کے تازہ خبریں جو ہم نے آپ کو پرستاو کیا. ہمارے دوسرے پرسارن جاری رہا ہے ہمارے ریڈیو کے ساتھ رہے.
2: کر دیتا ہے حیران تب اور بھی جب مرحلوں میں بن جاتا ہے دل اپنے سارے درد غم بلا کر ساتھ ہنستا ہے ساری رات. اسے کچھ بھی نہیں چاہیے تم سے بس کچھ پل تمہارے ساتھ کا ہے وہ محتاج. دوست وہ ہے جسے دوستی نبھانا نہیں پڑتی.